0: अपनी संवेदना व्यक्त करता हूं और इस पूरे मामले के लिए मैंने उत्तर प्रदेश के पुलिस महानिदेशक और अपर मुख्य सचिव गृह को भी कहा है कि वे स्वयं मौके पे जाकर के इसकी रिपोर्ट प्रस्तुत करें, जिससे इस पूरे मामले की तह में हम जाकर के दोषियों को सजा दे सकें।
1: वो अलीगढ़ और फिरोजाबाद जिलों के अपने दौरों को बीच में ही छोड़कर लखनऊ वापस आ गए। उन्होंने जाए हादसे का मुआयना किया और अस्पताल में जख्मियों से भी मुलाकात की। लखनऊ से सुशील चंद्र तिवारी की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर।
2: सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर जमहूरिया सीपी राधाकृष्णन और वजीर आजम नरेंद्र मोदी ने आग लगने के इस वाकये में वफात पाने वाले अफराद के तहीं अफसोस का इजहार किया है। सोशल मीडिया पर जारी एक पोस्ट में जनाब मोदी ने महलुकीन के लवाहिकीन के लिए वजीर आजम के कौमी रिलीफ फंड से 2-2 लाख रुपये मुआवजे का ऐलान किया है। जख्मियों को 50-50 हजार रुपये दिए जाएंगे। वजीर आजम नरेंद्र मोदी ने कहा है कि भारत एक तेजी से उभरती हुई और काबिल भरोसा मईशत है और ये एक काबिल भरोसा आलमी पावर के तौर पर भी उभर रहा है। उन्होंने कहा कि पिछले 12 वर्षों में कई स्कीमें मुल्क को अव्वलियत देने के मकसद के साथ शुरू की गईं। जनाब मोदी ने नई दिल्ली में आज एक तकरीब से खिताब करते हुए ये बात कही।
3: भारत जो कर रहा है वो आने वाले 1000 वर्ष का फ्यूचर लिखने वाला है और यही दुनिया के लिए सबसे बड़ी भारत की गारंटी है। भारत फास्ट ग्रोइंग इकोनॉमी भी है, एक क्रेडिबल इकोनॉमी भी है।
2: शिवसेना लीडर और महाराष्ट्र के नायब वजीर आला एकनाथ शिंदे ने आज शिवसेना यूबीटी ग्रुप के 6 लोकसभा मेंबरान पार्लियामेंट की उनकी पार्टी में शमूलियत का ऐलान किया। मुंबई में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जनाब शिंदे ने मेंबरान पार्लियामेंट संजय दीना पाटिल, संजय देशमुख, संजय जाधव, भाव साहब वागचोरे, नागेश पाटिल अष्टिकर और ओम प्रकाश निम्बलकर की शिवसेना में शमूलियत का खैर मकदम किया। जनाब शिंदे ने कहा कि इन 6 मेंबरान पार्लियामेंट की शमूलियत उस तहरीक के दूसरे मरहले की अलामत है जिसका आगाज जून 2022 में उस वक्त हुआ था जब शिवसेना के 40 मेंबरान असेंबली ने बगावत की थी। उन्होंने कहा कि इस बगावत का मकसद शिवसेना के बानी बाला साहब ठाकरे के नजरियात को महफूज रखना और पार्टी के हिंदुत्व के उसूलों का तहफ्फुज करना था।
4: आज का दिन शिवसेना के लिए ऐतिहासिक दिन है। हमारे 6000 शिवसेना में शामिल हुए हैं, इससे शिवसेना की ताकत बढ़ रही है। शिवसेना सेकेंड लार्जेस्ट पार्टी महाराष्ट्र में हो चुकी है और ये डबल इंजन की सरकार है। महाराष्ट्र को आदरणीय प्रधानमंत्री मोदी जी भी बहुत बड़े पैमाने पे सहयोग कर रहे हैं, इसलिए विकास हो रहा है।
2: वजीर दिफा राजनाथ सिंह ने कहा है कि भारत 100 से ज्यादा मुल्कों को दिफाई आलात बरामद कर रहा है और वो इस शोबे में खुद कफील बनता जा रहा है। नई दिल्ली में आज एक तकरीब से खिताब करते हुए वजीर दिफा ने बताया कि ऑपरेशन सिंदूर के दौरान मुल्क की मुसल्ला अफवाज ने सिर्फ उन्हीं को निशाना बनाया जो भारतीय शहरियों की हलाकत के जिम्मेदार थे। उन्होंने मजीद कहा कि हुकूमत एक बाख्तियार भारत की तामीर के तई पुरअज़्म है और ये काम सलाहियतों और सकाफत दोनों पर जोर देकर ही मुमकिन है। इस मौके पर जनाब सिंह ने ताकीदन कहा कि हजारों बरस से मुल्क की सकाफत इंसानियत को रास्ता दिखाती रही है। उन्होंने भारतीय संतों की सताइश की कि उन्होंने शहरियों के माबैन कौमियत के जज्बात को बेदार किया। वजीर दिफा राजनाथ सिंह ने आज नई दिल्ली में इसराइल की वजारत दिफा में डायरेक्टर जनरल रिटायर्ड मेजर जनरल अमीर बारम से मुलाकात की। सोशल मीडिया पर जारी एक पोस्ट में वजारत दिफा ने बताया कि जनाब बारम ने जनाब सिंह को भारत इसराइल खसूसी कलीदी शराकत दारी के मजमू दायरा कार के तहत भारत इसराइल दिफाई तआवुन को वसत देने के तई इसराइल के अज़्म से वाकिफ कराया। वजीर खारजा डॉक्टर एस जयशंकर ने उलान बाटा में आज मंगोलिया के अपने हम मनसब बदसितक बदमुख से बातचीत की। एक सोशल मीडिया पोस्ट पर डॉक्टर जयशंकर ने बताया कि इस तबादला ख्याल से भारत और मंगोलिया के दरमियान कलीदी साझेदारी की गर्मजोशी कुव्वत और मुस्तकबिल की अक्कासी होती है। दोनों रहनुमाओं ने तरक्याती प्रोजेक्टों, सलाहियत साजी, सकाफत, तालीम, सिक्योरिटी और कसीर मुल्की फोरमों में बाहमी इश्तराक की पेशरफ का जायजा लिया। मीटिंग के दौरान तरफेन ने कानकनी माहौलियात के लिए साजगार तवानाई और जरई प्रोसेसिंग के शोबों में दस्तियाब मौकों के बारे में भी बातचीत की। بی جے پی کی قیادت والی مغربی بنگال سرکار نے آج 2026-27 کے لیے اپنا پہلا بجٹ پیش کیا. اس بجٹ میں سماجی فلاح و بہبود، بنیادی ڈھانچے کی ترقی اور روزگار پیدا کرنے پر خاص زور دیا گیا ہے. بجٹ میں خواتین پر مرکوز کئی اقدامات کا اعلان بھی کیا گیا. 6,070 کروڑ روپے کے خسارے والا بجٹ پیش کرتے ہوئے وزیر خزانہ سوپن داس گپتا نے اسے ایک ترقی یافتہ بنگال بنانے کے لیے ایک روڈ میپ قرار دیا. انہوں نے کہا کہ ریاست کا بقایا قرض 8,00,000 کروڑ روپے سے تجاوز کر گیا ہے. اس میں مالی نظم و ضبط کو اولین ترجیح دی گئی ہے. بھارتی ریلوے نے مسافروں کی حفاظت اور ریلوے کے کام کاج کی کارکردگی کو بہتر بنانے کی خاطر مشرقی ساحلی ریلوے کے 631 کلومیٹر روٹ پر ٹرین کی حفاظت کے خودکار نظام کوچ کو نصب کرنے کی منظوری دی ہے. ریلوے کی وزارت کے مطابق یہ پروجیکٹ مشرقی ساحلی ریلوے کے 6 اہم ریلوے سیکشن پر مشتمل ہے، جن میں بگھوا پال بدھا پنکھ، ہریداس پور پارادیپ، خوردہ روڈ بالنگیر، گنو پور نوپاڑا، لانجی گڑھ جوناگڑھ اور بوبیلی سلور شامل ہیں. ان راستوں پر کوچ نظام کی تنصیب سے ریلوے کے کام کاج کے حفاظتی معیار میں مزید اضافہ ہوگا، کیونکہ یہ خودکار نظام ٹرین کی حفاظت اور ٹرینوں کی ٹکر سے بچاؤ کے لیے جدید صلاحیتیں فراہم کرتا ہے. وزارت نے مزید کہا کہ اس پروجیکٹ سے اڑیشہ اور مشرقی ساحلی ریلوے کے زیر انتظام علاقوں میں مسافر ٹرینوں اور مال گاڑیوں دونوں قسم کی ٹرین خدمات کو فائدہ پہنچے گا. اس کے علاوہ یہ پروجیکٹ بھارتی ریلوے کے اس جاری مشن کو بھی تقویت دے گا، جس کا مقصد زیادہ مصروف اور کلیدی اہمیت کے حامل ریلوے راستے پر کوچ نظام کی کوریج کی توسیع کرنا ہے. یہ آکاشوانی ہے. انگلینڈ کے وزیر اعظم کیر اسٹیمر نے اپنے عہدے سے اور لیبر پارٹی کے لیڈر کے طور پر بھی استعفی دے دیا ہے. اس طرح خود اپنی ہی پارٹی کے بڑھتے ہوئے دباؤ کے دوران ڈاؤننگ اسٹریٹ پر ان کی مدت کار کا اختتام ہو گیا. اپنے استعفے کے متعلق بیان دیتے ہوئے جناب اسٹیمر نے 2 سال قبل ڈاؤننگ اسٹریٹ پر اپنی آمد کو اپنی زندگی کا فخر سے بھرپور ایک لمحہ قرار دیا اور کہا کہ انہوں نے سیاست میں لاکھوں افراد کی زندگی کو تبدیل کرنے کے مقصد سے قدم رکھا تھا. ادھر سینئر سیاستداں اینڈی برنہم نے کیر اسٹارمر کی جگہ لیبر پارٹی کے لیڈر کے طور پر منتخب ہونے کی اپنی مہم کا باقاعدہ آغاز کر دیا ہے. ڈاؤننگ اسٹریٹ کے اگلے عہدیدار کے تعین کے لیے دوڑ اگلے ماہ شروع ہوگی. لیبر پارٹی کی قومی ایگزیکٹو کمیٹی نے 9 جولائی سے نامزدگیاں قبول کرنا شروع کرنے کا اعلان کیا ہے. دوہا میں بھارتی سفارت خانے نے کل ریس لیفن صنعتی شہر میں پیش آئے افسوسناک واقعے پر گہرے دکھ اور افسوس کا اظہار کیا ہے. حکام کے مطابق اس واقعے میں کئی لوگ زخمی ہو گئے اور کچھ افراد لاپتہ ہیں. ایک سوشل میڈیا پوسٹ پر سفارت خانے نے کہا کہ وہ اس مشکل گھڑی میں قطر کی حکومت اور عوام کے ساتھ کھڑی ہے. کسی بھی طرح کی مدد اور پوچھ تاچھ کے لیے سفارت خانے سے ہیلپ لائن نمبر +97455657502 یا +97455538463 اور ای میل cons.doha@meea.gov.in پر رابطہ کیا جا سکتا ہے. برکس ملکوں کے قومی سلامتی مشیروں کی 2 روزہ میٹنگ آج نئی دلی میں شروع ہوئی. قومی سلامتی کے مشیر اجیت ڈوبال اس میٹنگ کی صدارت کر رہے ہیں. اس میں برکس کے 11 ممبر ملکوں کے سیکیورٹی سربراہان شرکت کر رہے ہیں. ان میں بھارت، برازیل، چین، مصر، ایتھوپیا، انڈونیشیا، ایران، روس، سعودی عرب، جنوبی افریقہ اور متحدہ عرب امارات شامل ہیں. میٹنگ کے دوران ہونے والی بات چیت میں قومی سیکیورٹی چیلنجوں کی تیزی کے ساتھ بدلتی ہوئی نوعیت کے علاوہ ابھرتے ہوئے سیکیورٹی خطرات کے تعلق سے نئی ٹیکنالوجیوں کے رول پر بھی غور و خوض کیا جا رہا ہے. اس میٹنگ کے موقع پر قومی سلامتی کے مشیر اجیت ڈوبال نے آج ایران کے سپریم نیشنل سیکیورٹی کونسل کے نائب سیکرٹری غدیر نظامی پور سے ملاقات کی. طرفین نے مغربی ایشیا کی موجودہ صورتحال کا جائزہ لیا اور برکس پلیٹ فارم کے تحت تعاون اور بھارت ایران دو طرفہ تعلقات پر بھی تبادلہ خیال کیا. نشانے بازی میں ISSF جونیئر عالمی چیمپئن شپ میں بھارت نے مزید 4 تمغے جیت کر اپنی پوزیشن مستحکم کر لی ہے اور وہ تمغے کے لحاظ سے سر فہرست ہے. 9 عمر نشانے باز پریتم کیندرے نے مردوں کے 10 میٹر ایئر پسٹل رائفل جونیئر مقابلے میں سونے کا تمغہ حاصل کیا. اس طرح انہوں نے چیمپئن شپ میں بھارت کے لیے 5واں سونے کا تمغہ جیتا. خواتین کے 25 میٹر پسٹل ٹیم مقابلے میں انجلی مہندر بھاگوت، پریشا گپتا اور نتھلا آئی وی ڈارلنگ پر پروین کرسٹوفر پر مشتمل ٹیم نے کانسے کا تمغہ حاصل کیا. بھارت نے مردوں کے 25 میٹر پسٹل جونیئر ٹیم مقابلے میں بھی کانسے کا تمغہ حاصل کیا. ابھینو چودھری، راج چندر اور جتن پر مشتمل ٹیم نے شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے کانسے کا تمغہ جیتا. اس سے پہلے انوی راٹھور نے خواتین کے 10 میٹر ایئر رائفل جونیئر مقابلے میں کانسے کا تمغہ جیتا. اس طرح بھارت کے تمغوں کی مجموعی تعداد اب 12 ہو گئی ہے. اس میں سونے کے 5، چاندی کا 1 اور کانسے کے 6 تمغے شامل ہیں. فیفا عالمی کپ 2026 میں آج رات گروپ جے کے ایک میچ میں ارجنٹینا اور آسٹریا آمنے سامنے ہوں گے. یہ میچ بھارتی معیاری وقت کے مطابق رات 10:30 شروع ہوگا. میچ امریکہ کے ارلنگٹن میں ہوگا. رات دیر گئے 2:30 فلاڈیلفیا میں فرانس کا مقابلہ عراق سے ہوگا. اس سے قبل آج صبح مصر نے نیوزی لینڈ کو 1-3 سے ہرا کر پہلی مرتبہ عالمی کپ کا کوئی میچ جیتا اور اس طرح اسے گروپ جی میں پہلا مقام حاصل ہو گیا. آخر میں بلٹن کی خاص خاص خبریں ایک بار پھر. اتر پردیش میں لکھنؤ کوچنگ سینٹر میں لگی آگ کے ایک بڑے حادثے میں 15 افراد کی جانیں تلف ہوئی ہیں. وزیر اعلیٰ یوگی آدتیہ ناتھ نے اعلیٰ سطح کی انکوائری کا حکم دیا ہے. وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت ایک تیزی سے ابھرتی ہوئی اور قابل بھروسہ معیشت ہے اور ہمارا ملک ایک قابل بھروسہ عالمی پاور کے طور پر بھی ابھر رہا ہے. شیو سینا یو بی ٹی کے 6 لوک سبھا ممبران پارلیمنٹ نے ایک ناتھ شنڈے کی قیادت والی شیو سینا میں شمولیت اختیار کی ہے. بھارتی ریلوے نے مشرقی ساحلی ریلوے کے 631 کلومیٹر طویل راستے پر آٹومیٹک ریل گاڑی تحفظاتی نظام کوچ شروع کیے جانے کی منظوری دی ہے. انگلینڈ کے وزیر اعظم کیئر اسٹارمر نے لیبر پارٹی میں جاری ٹوٹ پھوٹ کے دوران استعفی دے دیا ہے. اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا.
5: سونم سپالزستان گروپ ٹولما گنی سلکانی ایشنگ لوگن سنا جاتا.